0: कभी कभी सब कुछ एक जुमले से शुरू होता है, एक ट्वीट, चंद अल्फाज, और अचानक दुनिया जंग का अंदाजा लगाने लगती है। स्क्रीन के ऊपर खबरें कुछ और हो रही होती हैं, लोग तहलील कर रहे होते हैं, एनालिसिस कर रहे होते हैं और इंतज़ार कर रहे होते हैं कि जंग शुरू होने वाली है, लेकिन हकीकत मॉनिटर्स में नहीं होती। कहानी को समझने के लिए हमें उस जगह जाना होता है। हम जुनूब गए, बंदर अब्बास गए, ताकि अपनी आंखों से देखें कि वहाँ का क्या मंजर है। हम एक शहर देखने आए थे जिसके बारे में सब बात कर रहे थे, ऐसा शहर जो हमेशा खबरों में था, जिसके लिए लोग धमकियां दे रहे थे, स्ट्रेट की बात कर रहे थे, लेकिन बंदर अब्बास उन तसव्वुर की तस्वीरों जैसा नहीं था, बिल्कुल अलग था। यहाँ लोग काम पर जा रहे थे, बाजार भरे हुए थे, मोटरसाइकिल और हॉर्न्स की आवाज़ खबरों से ज़्यादा बुलंद थी और ज़िंदगी बगैर रुके चल रही थी। ऐसा लग रहा था कि बंदर अब्बास के लोगों ने सालों में यह सीख लिया है कि क्राइसिस के साए में भी नॉर्मल जिंदगी कैसे चल सकती है। सब इख्तलाफ की बात कर रहे थे, जंग के बारे में, सरहद के बारे में, नए झगड़े और नए तनाजात के बारे में, लेकिन यहाँ कुछ और ही नजर आ रहा था। लोग एक दूसरे के साथ कुछ और ही तरीके से रहते हैं। यहाँ शिया और सुन्नी सियासी एनालिसिस का मौजू नहीं है, बल्कि एक दूसरे के पड़ोसी हैं, दोस्त हैं, ख़ानदान हैं। वहदत और यूनिटी यहाँ पर सिर्फ एक बैनर पर लिखा हुआ नारा नहीं था, यहाँ उन लोगों की रोज़मर्रा ज़िंदगी का हिस्सा था, जिन्होंने सालों से समंदर के किनारे मुश्किलात के साथ एक दूसरे के साथ रहना सीख लिया।
1: شهدایی داریم که به خاطر 8 سال جنگ تحمیلی جان دادن و برای که از کشور خودشون رفتن دفاع کردن.
0: هم لوگ چاہے شیعہ ہوں چاہے سنی ہوں جو بھی ہم لوگ ہوں ہم سب لوگ مل کے ایران کے ذرے ذرے کے لیے ہمارے دلوں میں محبت ہے اور ہم لوگ چاہے خوشی ہو چاہے غم ہو ہم لوگ ہمیشہ چاہے شیعہ ہوں چاہے سنی ہوں ہمیشہ ساتھ میں رہتے ہیں اور یہ بھی کہہ رہے ہیں کہ شاید آپ جانتے ہوں گے کہ جس طریقے سے جب عراق نے حملہ کیا تھا اور جنگ ہوئی تھی اس کے اندر زاہدان سے جنوب سے بندر عباس سے ہر جگہ سے ایران میں اہل سنت کے کئی شہید تھے جنہوں نے یہ جنگ میں دفاع کیا اور اپنے وطن کے لیے اپنی جان دی اور ہم لوگ آمادہ ہیں اسی طریقے سے اپنے وطن کے دفاع کو کہ ابھی پچھلے ہی ہفتے میں جیسا خوشی اور غم میں ہم ساتھ میں رہتے ہیں تو یہیں پر ایک تشییع جنازہ ہوا تھا تدفین کا تھا تو وہاں پر جو خانم تھی وہ ان کی شادی اہل سنت کے یہاں ہوئی تھی جن کے یہاں فوت ہوا تھا جو اس دنیا سے گزرے تھے تو کہہ رہے ہیں اسی طریقے سے ایک حجی اس میں حجی رچی مفتی
1: خواجہ آل احمد علی زادہ شیخ احمد خواجہ
0: شیخ احمد علی زادہ صاحب جو ہیں انہوں نے بھی اسی طریقے سے کوشش کی کہ ہمیشہ یہاں پر وحدت اور مسلم یونٹی اور آپس میں ایک دوسرے کے دل جڑے رہیں اس کے لیے کوشش کرتے رہیں پرشین گلف کی سرحدیں ہمیشہ اتنی واضح اور سخت نہیں تھیں یہاں کی ہوا یہاں کا کلچر لوگوں کو اپنے ساتھ سمیٹے ہوئے تھا سمندر لوگوں کو ایک دوسرے کے قریب لے آیا تھا اور بندرگاہ سالوں تک مختلف دنیا کے لوگوں کو ایک جگہ جمع کر رہا تھا یہاں بندر عباس کے دل میں ہندو مندر صرف ایک پرانی عمارت نہیں یہ اس شہر کی ایک نشانی ہے جس نے یہ سیکھ لیا ہے کہ لوگ مختلف بھی ہوں تو کیسے ساتھ میں پیار محبت سے رہ سکتے ہیں مسجد سے لے کے مندر تک مجلس سے لے کے بازار تک ایسا لگ رہا تھا جیسے پرشین گلف یہ سکھا رہا ہے کہ ایک دوسرے کے ساتھ کیسے مل کے رہا جائے نہ کہ لڑ کے رہا جائے
2: ہم لوگ اس وقت بندر عباس میں ہیں اور ہم لوگ یہاں پر ایک مندر ہے وشنو ٹیمپل کے نام سے 1892 میں یہ مندر بنایا گیا تھا ہم لوگ یہاں یہ مندر دیکھنے آئے ہیں یہ مندر میں جو اس کا میک ہے کہا جاتا ہے اس کا ڈوم جو ہے وہ ڈوم اس خاص طور سے بنایا گیا ہے